0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجو ہی مظہر اسکول سسٹم محراب پور جی وزٹ کریو ودھیق رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم محراب پور کانٹیکٹ نمبر 3 8 6 5 4 5 3.
1: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल जो पर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनिया जे मुकरर कल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनिया जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज्ड जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ते जिलाए आसिम हुसैन आराई 03073592120
2: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए DHMS सिंध RHMP इस्लामाबाद होम्योपैथिक कंसल्टेंट फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर

0: ریڈیو میں لائیو والے پہ تنجو آواز ہو.
1: اور السلام علیکم.
2: وعلیکم السلام سر.
1: جی جی مکھے یہ گالا سا تواں جی بدھی سی ہن تا اسا جو پروگرام بدھو اور اواں کے بدھایو تھا تا ایکچولی جکی یہ تکلیف ہوندی ہے یا ہیر ہن وقت ہر بے ٹری شخص کے یہ تکلیف ہے ائی خور سارا پیشنٹ جڑا تواں ان میں مبتلا نہ ہو انے کھا کے خور سارا ان میں تکلیف میں اسا وٹ ایندا ان روندا ویندا ہن خوش تھیندا سو ودیق شفا علاج ہت میں ہے. باقی ایکڑی گال یہ ہے رگ جکی ہوندی ہے وہ بلاک تھی ہوندی ہے پو جی اواں غلطی کئی ہے کہ وٹ بدھ سدھ وے ہو کتے رت کڈرائے ہو کہ گھنا بلے ڈھڑائیندا ہیں کہ ڈمب ڈیارینا ہیں کہ چھکو ڈیارینا ہیں. ہانے بھی ایک دوست شام بھی مسا گلایو تے ان سان بھی یہی جکو ہے سو مسئلہ ہو سو ان کے بھی اساں یہی دس دینو سی ہر پیشنٹ جی کنڈیشن الگ ہوندی ہے ان جی ٹریٹمنٹ جکو علاج ان جو علاج تھیندو ہے میڈیکل میں ان جو آپریشن تھیندو ہے اساں وٹ ان جی ٹریٹمنٹ تھیندی ہے. باقی بدھ سدھ تے جکے تواں کم کرائن وہ تھیندا ہیں جکے وہ انتہائی غلط ہیں. اگتے ہلی مانو رگ جکی ہے وہ ڈیمیج تھی ویندی ہے پو ہلن کا بھی رہ جی ویندو ہے اٹھن کا بھی رہ جی ویندو ہے ان دے کرے ہی ایک حساس مسئلہ ہوندا ہے ان کے تواں سیریس وٹھو ائی جکو ہے سو اڑن مانن دے تواں نہ ونجو جتا واں کے نقصان پہنچے. ایکڑو علاج کرایو علاج 2 مہینہ ہلے 3 مہینہ ہلے 6 مہینہ ہلے ظاہر یا ہر کینجی کنڈیشن ہوندی ہے ہر کینجی مختلف جکو سو تکلیف ہوندی ہے کینکھے گھنی ورتل ہوندی ہے کینکھے تھوڑی ہوندی ہے کنڈیشن میں تھیندو اواں کے خبر ہے جکو ہے یہی تھیندو ہے کرنٹ لگندا ہے سڑی با ٹنگ وا سڑندی ہے سن تھی ویندی ہے سور تھی ویندی ہے یہ سجو رگ جکو سو بلاک تھن دے کرے ہے سو ان دے کرے مالش بھی ان دے لئی سخت منو ہے ائی ان دے لئی ہیر کو بھی دس پند اجایو ہے چھو جو ہن وقت تواں کنڈیشن بگاڑے چھڑی ہے ڈمب ڈیارے رت کڈرائے سو ان دے لئی ان جی ٹریٹمنٹ تھیندی اساں جی کلینک مہراپور شہر میں کوٹڑی روڈ تے ودھن پوٹرا پیٹرول پمپ جے بالکل ساموں موجود ہے. صبح جو 10 بجے کھا شام جو 5 بجے تائیں موجود ہوندا سی. ہفتے جا 3 دن اساں جی چیک اپ فیس فری ہوندی ہے جمعہ چھنچر آچر انگارے جو ڈی کلینک اساں دی بند ہوندی ہے سو اواں کے یہی ہے تواں روبرو ڈیکھارے ونجو وڈی مہربانی.
0: مہربانی سائیں تواں اساں دے پروگرام میں کال کی مہربانی. ہاں ہاں بالکل چھڈی ہوندا ہوں اربا خمیس جمعہ چھنچر آچر انگارو ڈی کلینک بندا ٹھیک ہے مجھے سائیں. پروگرام ہے صحت جی گال جی مہراپور ایف ایم 94 تے لائیو پیش کے پیو ونجے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسانجے اسٹوڈیو میں موجود جے کی مختلف بیمارن بابت جان دے رہا ہیں. ڈاکٹر صاحب جو خاص مہربانی محبتوں کال جو سلسلہ جاری ساری ہے 0301-9196-51 سخی جام ڈاتار کا ہن وقت کالر لائن تے موجود ہو جے کو بیماری بابت پوچھی رہے ہو ڈاکٹر صاحب کا تو ہن ای رگ بلاک ہے ऐं हुनखे ॾाढी तकलीफ़ आहे. जॾहिं रग ब्लॉक हूंदी आहे त यकीननि सॼी जंघ में हिकिड़ो साड़ो रहंदो आहे तकलीफ़ हूंदी ब्लड जो रोलेशन बंदि हूंदो इंसान खे तकलीफ़ हूंदी त हुनखे पंहिंजे हिसाब सां उहो ठीकु आहे. प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमन साहब मुख़्तलिफ़ बीमारियुनि बाबति ॼाण ॾेई रहिया आहिनि. प्रोग्राम में कॉल जी तरफ़ वेंदासीं. हिकु ॿियो कॉलर आहे ॾिसो किथां जो कॉलर हूंदो. अस्सलाम वालेकुम. कंहिंसां पियो ॻाल्हायां दा
3: थिए
0: थो न انسان کی اجری نہ آئے ہوندی آفری نہ آئے آفری بھی کئی شے کے تھی سکے تھی یا کیا
3: پیٹ بھی پھک جی ونجے تو کسے کھاؤں تھا پیٹ پہ دیکھوں نہ جی آفری لگے
0: تو ہاں ہاں بالکل
3: جی جی
0: منا بد ہضمو پیٹ بھریل یا جے کی شے کھات وری ہضمو نہ تھو تھے وزن پیٹ تے وزن سینے دے وزن جلن ہوندی مادے جو مسئلو
3: جی جی مادے مسئلو ہے پہریاں بھی
0: ہاں بالکل تاں مادے جو مسئلو ہوندو بیو چھا دسیو من جسم میں سور ہے
3: جسم میں سورہ صبح جو نماز لے دل میں چاہیے اس نماز کو ایڈو میں جسم میں سورہ جس نے تارو نہ
0: چاہیے بس تھکاوٹ تھکاوٹ تاں چوں بس اٹھو ہی نہ ستا پیا ہو جی
3: جی
0: چلو ماشاء اللہ ایف ایم بدھو ڈاکٹر صاحب وہاں کے بدھائے تو جی ڈاکٹر صاحب تمہاں سائیں جو سوال سمجھی ہوندو
4: جسے بالکل بھاؤ جے کہ افری جی گل کر تو پیٹ تے برتھی وغیرہ بلومنگ اثر چوں نہیں تو وہ تھی ویندی ہے اڑے طریقے سے ان جا خوڑ سارا اسباب ہوندا ہے بظاہر ہی مانو کے شاید یہ لگندو ہے تے اسا کے ہی تکلیف لیکن یہ کی بھی اڑی کا بھی تکلیف تھی تھی ظاہر یا وہ کہ بیماری دی علامت ہوندی ہے ہانے ان جو کیڑی بیماری تھی سکے تھی وہ جڑے سامو ہی دو ان کے ڈائگنوز کندا ہوں ان کی ہسٹری وٹ بھی ہے تو ان کے خاندان میں کدیں کہیں لیور پرابلم تو ہے یا نہ کھے السر رہی یا نہ ایچ پیلوری ہوں کھین بیا پیٹ جا مسالہ ہوں وہ جی پیشنٹ ساموں ہے تو
0: اڑے
4: طریقے سے جو اج کل جی بے وقت کھائن ہوں بازار گھنو کھادو ہوں ان کے کرے بھی
0: مانو استعمال کرے تو ان کے کرے بھی تھیندو
4: چائے جو استعمال زیادہ جو اس
0: یا صبح سان چائے پیو بغیر کہیں ناشتے وغیرہ دے
4: ناشتے جی
0: تڑے بھی تھیندو ہے
4: طریقے یا سموکنگ جو اس مانو گھنی کرے تو یا ٹینشن مانو گھنی وٹھے تو یا نندر مانو جی گھٹ تھی تھی کھوڑ سارا اسباب ہوندا ہیں ان دے لایا دے کہ یہ دسندا سی تے مکمل ٹریٹمنٹ دے لایا
0: روبرو دکھائیں
4: پیتھک ٹریٹمنٹ کرن روبرو دکھائیں فی الحال جا جی جان ہے یہ سونف جیرو عدد چم جیرو زانو رات جو
0: برل سائیں ماں یو سائیں کے سجیسٹ کنو سو معاف کجو جو منا سائیں وچ جو ہے انگور جن جو صبح جو الیو چے دکھارے ونی ودی بہتر ہے جو علاج
4: مکمل ٹریٹمنٹ فرسٹ ایڈ ہے دکھانا سائیں ہے
0: ایک بیو کالر لائن دے موجود ہے السلام علیکم
5: وعلیکم السلام اکو صاحب کیا حال ہے خیریت سے دے
0: میرے دعائیں الحمدللہ اپ صاحب کون سا بات کر رہے ہیں بھیا
5: جی جی رانی پور سے بات کر رہا ہوں محمد رمضان
0: جی جی بھائی سندھی میں گل آئے بھلے
5: اچھا جی سر یہ تھوڑا پیشاب جو تھوڑا مسئلہ آئے میں کم کرنا ہے جگہ جو سر
0: جی جی ادا
5: وہ مانا پانی مثال ہے ب لیٹر پیوں گا تو وہ مانا ادھ لیٹر پیشاب ہو جائے
0: صحیح
5: ہاں جلن وغیرہ بنا ہے مانا پیشاب مانا بالکل گھٹ پہ ہو جائے
0: پیشاب گھٹ تو ہوجے منا
5: جی جی
0: پانی گھنو دا پیو پیشاب گھٹ تو ہوجے یہ دا جو
5: جی جی پانی زیادہ زیادہ جی جی
0: گرمی میں تو پانی زیادہ استعمال کرن گوجے تا کہ ضرورت بھی گھنی ہے استعمال کرن جی ہو تا کہ گردے وغیرہ جو یا مسان جو کوئی اڑو مسئلہ تو کوئی نہیں ہے کہ بھی کی تکلیف تو نہ ہے
5: کوئی بھی ایشو نہ ہے کوئی
0: بھی ایشو نہ عمر گھنی اتا جی
4: جسے بالکل دیکھے چاہیے تو روبرو ڈیکھارن تو بہتر ہے ایک تو جی پانچ الٹرا ساؤنڈ ان تھل ہے تو وہ کھڑی آئی روبرو ڈیکھارے وجن تو زیادہ بہتر ہوں ان کا سو دیکھ یہ دسندی تو جی کھیرے ونگے کی گال کی تو صبح جو نیرانے جو ہے سو گرینڈ کرے کھل سمیت وہ جوس ان جو پین ان شاء اللہ تعالیٰ ان سے بھی کافی جو ہے سو افاقو اچھی ویسے ہے پانی زیادہ پین کچی لسی کرے جو ہے سو پین یا ان میں جو ہے سو لیمے جو پانی ہوں لیمے جو جوس پانی جو سو مکس کرے ونگو جو وہ پین ان شاء اللہ تعالیٰ یہ شیوں ہوں جن جنسا جو ہے سو فسٹ ایڈ کے حساب سے فرق پہ باقی ادروائز جی ڈائگنوز کے لیے میں گال کی الٹرا ساؤنڈ تھل ہوں تو ان میں خبر پوندی ہے تو کڈنیز میں چھا پرابلم ہے تو ان حوالے سے جو سو بہتر علاج تھی سکتا ہے بڑی مہربانی
0: پروگرام ہے صحت کی گال چی مہرا پور ایف ایم 94 جو ہی آواز اوان جو سماعت نے پچے پیو کالن جو سلسلہ جاری ہے ساری ہے 0301-91-8151 اساں جو لائیو کال جو نمبر ہے 0301-91-8151 اساں جو لائیو کال جو نمبر ہے تو اساں جو پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا کدیں بھی اواں کے مایوس نہ تھینو کا بھی بیماری لا علاج نہ ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو میں موجود ہیں السلام علیکم ہلو
6: السلام علیکم
0: وعلیکم السلام جی منجا سائیں آواز کٹ جے پیو اوں جو دا
6: سر نہیں سولنگ تو بلایا
0: جی جی دا یہ دا
6: سر یہ تو ڈاکٹر صاحب مشورہ کرو جو تھوڑو ویٹ ودیو
0: چا ودیو
6: اون حوالے
7: वेट वधी आ सर वजन वजन वधी आ
0: अच्छा वजन वधी आ
7: जी जी सर बे वाली ड्यूटी हुंदी आ इन में पाजो 8 कलाक ड्यूटी करना रोड पे
0: जी जी
7: तो ने जे करे पाजो वाक वगैरह थी का सके टाइम अप टू दी ने
0: सही
7: तो वो एड़ो एड़ो कुछ बुदा डॉक्टर साहब
0: घणा किलो वजन वजन घणा किलो तो
7: 78
0: अच्छा 78 घणो तो कोने को वजन यो तो मुनासिब आ घणी उमर तो
7: सर उमर तकरीबन थी सर 38
0: सर 38 साल उमर आ ता जो 78 किलो वजन आ यो मुनासिब वजन आ यार तवा के जो महसूस थे तो
7: हाइट हाइट जे हिसाब तो मुझे वजन वेट तो दी का
0: अच्छा घणी हाइट आ ता जी
7: सर 5 फुट 2 इंच
0: आ अच्छा तो सही हो जाओ बुदो एफएम बुदो डॉक्टर साहब आके बताई लो ठीक है
7: बिल्कुल बिल्कुल
0: जी डॉक्टर साहब
4: अज सही बिल्कुल इन जैसे मिसाल गाल जो तकलीफ महसूस थे थी तो जो चावर है वो रूटीन में उनके बंद करो है थदो पानी जो सो बंद करो है नीम गर्म पानी सुबह जो इस्तेमाल कर या ग्रीन टी जो उनमें लीमो विझी वो इस्तेमाल कर इंशाल्लाह ताला उनसा काफ़ी अफाको अची वो है जी मैं पहली गाल कही तो जे भी अड़ी सब्जियों वगैरह उनको इस्तेमाल ज़्यादा जो करना है गोश्त वगैरह बंद करो है वाक के हवाले से जहर या जैसे तकलीफ़ महसूस थे थी तो वाक उन मुफीद होंगी है वाक कर तमाम जरूरी है अदरवाइज उन मेडिसिन्स होंगी है भलो रूबरू दिखो तो बेहतर रहो
0: प्रोग्राम है सेहत की गाल चीज मेहरापुर एफ एम 94 जो ही आवाज़ अवान के समात में पचे पो डॉक्टर मंजूर हुसैन मेमण साहब असाजे स्टूडियो में मौजूद हैं जी सेहत बाबत अवे जान दे रहा होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन 30 साल तजुर्बो रखंदड़ डॉक्टर मंजूर हुसैन मेमण साहब असाजे स्टूडियो में मौजूद हैं कॉलर लाइन से मौजूद है कॉल की तरह वेंदासीं ॾिसो किथां जो कॉलर होंदो अस्सलाम वालेकुम
8: وعلیکم السلام سائیں کڑا آنند خوش آیا ہوں
0: دو الحمدللہ کیسا بھی گلایا دا ہیلو
8: جی جی سائیں تاں کیر دا گلایو
0: تمام علیکم سن جو نمبر ڈائل کیو حکم کیو
8: اساں کے ڈاکٹر منظور سان گلایو
0: ہاں ڈاکٹر منظور صاحب گلایو بھی حکم کیو प्रोफेसर डॉक्टर मंजूर हुसैन मेमण साहब असाजे स्टूडियो में मौजूद हैं जी सेहत बाबत जान दई रहा है 0301-96-8051 असो लाइव कॉल जो नंबर है 0301-96-8051 तो प्रोग्राम में बजरिए लाइव कॉल शामिल थी सको कदें भी अवे मायूस ना थियण का भी बीमारी लाइलाज ना जैक गुर्दे में पथरी आ पिते में पथरी आ मसान की पथरी आ उनको बगैर ऑपरेशन के कामयाब इलाज किया वन तो कड़ो भी अवे संधन जोड़न गोडन जो सूर है नक कन गलो पुरानो नज़लो निछो मथे सूर अध मथे सूर नज़र की कमजोरी कन जो वहण कन जो सूर घट बुधण में अचान शुगर ब्लड प्रेशर दिल जहा मर्ज चेहरे जो रंग सावरो है फट फुरड़ियों बार में कद जो न वधण औरतुन में वजन जो न वधण औरतुन में मर्दन के पोशीदा बीमारियों जो कामयाब इलाज किया वे तो प्रोफेसर डॉक्टर मंजूर हुसैन मेमण साहब असाजे स्टूडियो में मौजूद हैं तव कें भी बीमारी बाबत डॉक्टर साहब का मालूम वी सो 0301-96-8051 डॉक्टर साहब अजकल जी गर्मी की मौसम है जी तुम खीरे जो डस दिनों इन के अलावा बहुत भी जो सो बीमारी पर पे कॉल जो जे तरफ हलूँ भाई कॉलर लाइन से मौजूद है अस्सलाम वालेकुम
9: وعلیکم السلام سر چال
0: دو الحمدللہ کیر پہ گلایا دا
9: حاجی خان مری
0: حاجی خان مری حکم کیو دا چھا پوچھن چاہندا
9: سر کوڑی کویر ماں پتو گلایا
0: جی دا
9: ڈڑو بھارا 4 مہینن جو اسے کے بچا کو کام کھنگ چھڈے نہ تو
0: اچھا گھن مہینن جو
9: ا 4 مہینن جو ہے
0: اچھا 4 مہینن جو ہے ڈاکٹر روبرو کھنی چوس دکھارے ونیوس डॉक्टर साहब इलाज दिनस रूबरू बेहतर छोजो नंढो है 4 महीनों जो इन डस दियण भी माना एक गलती होंगी है तेजे कर रूबरू और बेहतर थी ठीक है
9: हाँ
0: ना इनशाला डॉक्टर साहब का दवा वो फर्क अच्छे ठीक है ओके माशाल्लाह डॉक्टर साहब नंढो बार हो 4 महीनों जो इन अदे के चयोसी तो बेहतर है तो रूबरू दिखारे वो तो बेहतर प्रोग्राम आए सेहत की गाल जी मेहरापुर एफ एम 94 जो ही आवाज़ अवे समात में पहुंचे पो डॉक्टर मंजूर हुसैन मेमण साहब असाजे स्टूडियो में मौजूद हैं जी सेहत बाबत जान दई रहा डॉक्टर साहब सिंह जा मशहूर मारूफ डॉक्टर हैं, होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन। जहाँ के मसान की पथरी आ, पिते की पथरी आ, गुर्दे की पथरी आ, नक की हड्डी वधियल है, गले जा गदूद वधियल है, उन्हें जो बगैर ऑपरेशन के कामयाब इलाज किया वे तो अवे के गोडन जो सूर है, जोड़न जो सूर है, अवे के नक की हड्डी वधी वे उनकी तकलीफ है, मादे जो सूर है, मादे की अल्सर है, तिरी अवे वधियल है, या जो खाओ था उल्टी करे बाहर कड़ो था, या वजन करे तो, या चो था तो गर्मी में अवे के का भी शे वणे ही नथी, तवां सिर्फ ऐं सिर्फ डॉक्टर मंजूर हुसैन मेमण साहब से राबतो करो, उन क्लिनिक अचो, अल्लाह ताला के हुकुम से तमाम घणन बीमारियों जो इलाज मौजूद है, अलहमदुल्ला तमाम घना मरीज सेहतयाब थी चुका है डॉक्टर साहब वट। सो डॉक्टर साहब गाल करूँ पे गर्मी का बचाव के लिए आउं चवंदुस दोस्तों ये कुछ मशवरा दींदा आयो, अग में भी दादा सुठा मशवरा दींदा आयो, हाँ भी कुछ मशवरा दियो तो गर्मी का पैं पान कि बचाएज, छो जो ये ब महीना इंतहाई खराब हुआ जून ए जुलाई वा, मई जून जुलाई ये गर्मी के लिए माना खास तौर पर कुराड़ो मानू है या नंढो बार है उन ज्यादातर तकलीफ पवन है।
4: जी सही बिल्कुल इन वक्त जी अवान शुरू में गाल की गर्मी जो जो दर्जा हरारत है 50 अबो वे तो पो तो इनमें कोशिश यह करनी है ढीह जो 11 बजे के बाद में वेंदे 3-4 बजे तई बाहर न निकलजे तो बेहतर है, कें थदी छाव में जो सो मू कम करे जमानो है हलण भी है, लेकिन एहतियात जो है सो तमाम जरूरी होंद है, उन बाहर निकरणो ही है तो मेहरबानी करे जो है सो पान के मथो ढके जो है सो जरूर निकरजे, चश्मे जो इस्तेमाल जो बाइक वगैरह दोस्त हलन था तो वो चश्मे जो इस्तेमाल जरूर कर, छो जो जो सिज जहा तेज़ शुआन जहाँ जो किरण आन उसे अखियन से जैसे पवन था तो असो अखियं मुतासर थी सकन थी, खराब थी सकन थी, इन वो तमाम जरूरी है। पानी जो इस्तेमाल तमाम छो जो ही जो हीट स्ट्रोक लगन है वो इनमें डिहाइड्रेशन थी वी है, जिसम में पानी आठ मुकम्मल ही जो सो अचानक से खत्म थी जैसे कर मूँ हाइपो में हलो वो है, हाइपो में वन मकसद ये तो मूँ बेहोश थी वो है, जैसे मूँ बेहोश थी वो है तो तकड़ में वो उतों निकरण बेहोशी में ढो दुख्य हों, इन पानी जो इस्तेमाल जिते भी मूँ गडे लॉन्ग ड्राइव से वे तो घने पंध से वे तो पानी की बोतल पान सा गड जरूर हुए, वक्फे वक्फे से पानी जो सो मू जरूर पिए, लीमो पानी पिए वो तमाम मुफीद है, अजकल जी बैराड़न में लस्सी जो इस्तेमाल इन मौसम में तमाम बेहतर है, या मिठाई जो शरबत जो है सो वो बेहतर हों, या खुश्क आलू बुखारा मिलता है रात जो 4-5 दाणा खुश्क आलू बुखारा 4-5 दाणा इमली जहा यानी गिदामिड़ी जहा रात जो पानी में पसैर खो सुबह जो नेराने वो पानी पियो अवे काफ़ी जो सो हाँ सुधीराई मिली अवो जो गर्मी जो दर्जा हरारत है ऑटोमेटिकली घटी डिहाइड्रेशन घटी वी वो बेहतर आना गुलकंद जो है सो तमाम बेहतर है, रात जो पानी में पिसाए रखो ब कारा मिर्च नंढड़ो टुकड़ो मिश्री जो गुलकंद सुबह जो सो उनके पूड़ी आई वो अच्छा यो शुगर वे मरीजन के लिए मनो है, बाकी बो पेशेंट वे उनके इस्तेमाल कर सकता काफ़ी जो सो फायद पव पानी जो इंटेक यानी वधायो पानी जितरो थी सके ओतरो तमाम घणो वधायो, इन गर्मी में जो है सो गहरे कलर वाला कपड़ा या जो है सो थुला कपड़ा पाने से घणनि जा शौकीन हुंदा आहिनि ऐं उहे इस्तेमाल कंदा आहिनि, इन सां जिस्म पची सघे थो, गर्मी वधी सघे थी, इन जेके लाइट क़िस्म जा कपिड़ा जेका सो पायो नरम सॉफ्ट कपिड़ा पायो त इन सां बि जेको आहे सो अव्हांखे गर्मी खां बची सघो था, ऐं इहो ई जेको आहे सो रस्तो आहे ॾींहं में 2-3 दफ़ा तव्हां विझी सघो था, उन सां अव्हांखे काफ़ी फ़ाइदो पवंदो, बजाए गोश्त वग़ैरह इन सीज़न में खाइण जे सब्ज़ियूं इस्तेमालु कयो उहे अव्हां जे लाइ तमामु मुफ़ीद आहे, साई तूरी तमामु थधी भाॼी आहे ऐं कद्दू जी भाॼी तमामु बहितरीन आहे, इहे जेको आहे सो तव्हां इस्तेमालु करे सघो था, खीरो वंगो फारवा आलू बुखारा जरदालू इहे अव्हां जे लाइ, पपीतो तमामु बहितरीन हिन मौसम में, ही अलाह ताला जो हिकिड़ो करश्मो आहे, अलाह ताला जा हिकिड़ा देन आहे, अलाह ताला जा तोहफ़ा आहिनि अव्हां जे लाइ, ही मखसूस हिकिड़ो टाइम जे लाइ इहे शयूं अचनि थियूं ऐं पोइ जेको आहे सो हली वञनि थियूं, इन मां जेतिरो थी सघे त ओतिरो तव्हां फ़ाइदो तमामु घणो वठो त जीअं अव्हांजे जिस्म में जेको आहे सो जेकी पाणीअ जी खोट डिहाइड्रेशन थी वञे थी या जेकी कमज़ोरी थी वञे थी माण्हू जिस्म निढाल थी वञे थो उहो जेका असां उन खां बची सघो था ऐं इहो करण सां अवां खे काफ़ी सारो फ़ाइदो पइजी सघे।
0: तमामु बहितरीन डॉक्टर साहिबु, ऐं अवां जेके फ्री ॾींहुं चेकअप कंदा आहियो उहे बि असां दोस्तनि खे ॿुधायो आहे आख़िर में कुझु पियो
4: आहे। अॼु साईं प्रोग्राम जी शुरूआत में विच में अवां बि जेको आहे सो पेशंट्स खे, दोस्तनि खे, लिसनर्स खे ॿुधाईंदा आहियो, असां बि ॿुधाईंदा आहियूं, वरी ॿीहर ज़रूरु जेको आहे सो इहो नोट कराईंदा हलूं, छो जो घणा अंगारे जे ॾींहुं असां वटि फ़ोनूं कंदा आहिनि क्लिनिक ते, लेकिन अंगारे जो ॾींहुं असांजी क्लिनिक बंदि हूंदी आहे, इहो थोरो ज़हन में हुजे। ऐं उनखां अलावा टे ॾींहं असां वटि चेकअप फीस फ्री हूंदी आहे, जेके मुख़र हज़रात उन्हनि जेके ग़रीब हज़रात आहिनि उहे हुन मां फ़ाइदो वठी सघनि था। मिसल जुमे जो ॾींहुं, छंछर जो ॾींहुं, आचर जो ॾींहुं असांजी टे ॾींहं चेकअप फीस फ्री हूंदी आहे, दवाऊं अलबत्त पेशंट वठंदो आहे। उन खां पोइ जेको टाइमिंग सुबुह जो 10 बजे खां शाम जो 5 बजे ताईं मौजूदु हूंदा आहियूं। ऐं क्लिनिक जो हंधु जेको आहे सो अवां सभिनी खे ख़बर आहे, मशहूरु आहे हिन वक़्तु जर्मन होम्योपैथिक क्लिनिक अव्हांजे शहर मेहरापुर में कोटड़ी रोड ते साम्हूं वधण पोटा पेट्रोल पंप। अवां जीअं जेको आहे सो कोटड़ी खां ईंदो त कार्नर ते ई जेको आहे सो पंप आहे, उनजे साम्हूं जेको आहे सो क्लिनिक आहे। ऐं नंबर अव्हांखे पुकारियो वियो आहे, ॿुधायो वियो आहे 0301-9196-2154 कलाक ई खुलियल हूंदो आहे। सिर्फ़ु इहा महिरबानी कंदा कयो जेके दोस्त राति जेको आहे सो ईअं वांद कई वारी फ़ोनूं कंदा आहिनि, उन में जेके असांजो कमु वारो पेशंट हूंदो आहे, जेको ज़रूरी जेके मसइलो हूंदो आहे उहो रहिजी वेंदो आहे, छो जो ज़ाहिरी आहे त हर को माण्हू मसरूफ़ हूंदो आहे, पंहिंजे कमनि कारनि में हूंदो आहे। फ़ोन सिर्फ़ु असां उन्हनि खे नंबर ॾिना त जेके जिनखे तकलीफ़ आहे त जीअं असां उन्हनि खे आगाही ॾेई सघूं ऐं हू उन मां फ़ाइदो वठी सघूं,
0: उन मां फ़ाइदो वठी। तमामु घणी महिरबानी डॉक्टर साहिबु, तव्हां असांखे पंहिंजो क़ीमती वक़्तु ॾिनो। इन हिते अॼोको प्रोग्राम जो बि वक़्तु पहुचे थो पंहिंजी पुॼाणी ते। ॿिए प्रोग्राम ताईं पंहिंजे मेज़बान एडवोकेट हाकिम अली जिस्काणी खे ॾींदा इजाज़त। अलाह निगहबान, अलाह वाहिदु।